0: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
2: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4, दुलेगौडा, एनआईएमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोपाइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103066 र 9840604530।
3: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी।
4: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार।
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
5: ओमकार?
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार?
4: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
6: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634।
7: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
0: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
7: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
0: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
7: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बफ ससेज
10: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोपाइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9856028587।
11: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। शुक्ला गण्डकी 4 दोलेगौडा हेल्थ पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
12: शुक्ला गण्डकी एफएम 97.6।
13: घटना दुर्घटना
14: कला संस्कृति
13: स्थानीय राष्ट्रीय
15: अन्तर्राष्ट्रिय खेलकुद
14: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
16: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 60554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्म 2083 साल वैशाख महिनाको 25 गते शुक्रबार ज्येष्ठ कृष्ण पक्षको षष्ठी तिथि अंग्रेजी मिति अनुसार मे 8 तारीक सन् 2026 नेपाल सम्मत 1146 आज रेड क्रस दिवस विश्व स्मृति एवं मेलमिलाप दिवस। सूर्योदय बिहान 5:20 भयो भने सूर्यास्त साँझ 6:42 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा। शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

सर्वोच्च अदालतका न्यायाधीश शर्मा प्रधान न्यायाधीशमा सिफारिश पोखरा विमानस्थल अनियमितता प्रकरण अर्थ पूर्व अर्थमन्त्री कार्की र गण्डकीका प्रमुख सचिव घिमिरे सहित 13 जना एउटा कम्पनी विरूद्ध 3.65 अर्ब करोड़को भ्रष्टाचार मुद्दा स्वास्थ्य प्रतिष्ठान अस्पतालमा निमित्त जिम्मेवारी 7 दिन डोजर चल्दा काठमाडौँमा 15,000 जना विस्थापित मुगली नारायणगढ़ सड़क खण्ड अन्तर्गत तुइन खोलामा ढुंगा कसेर गाड़ीमा आग लागि काली गण्डकी ए जलविद्युत केन्द्रले आज साँझदेखि सरसफाई तथा नियमित मर्मत सम्भार गर्दै श्रीलंकामा साइबर अपराधीहरूको पछिल्लो कार्यवाहीमा 231 विदेशी नागरिक पक्राउ र नेपालको ए टोलीद्वारा एक दिवसीय अभ्यास खेलको पहिलो खेलमा स्कटल्याण्डलाई 45 रनले पराजित

0: अवश्य समाचार विस्तारमा सुन्नु। सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिश भएका छन्। न्याय परिषदको बिहिबारको बैठकले प्रस्तावित प्रधान न्यायाधीशमा शर्माको नाम अघि सारेको हो। नेपालको न्यायिक इतिहासमा वरिष्ठतम न्यायाधीशको साटो रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश र प्रधान न्यायाधीशमा सिफारिश भएको यो पहिलो घटना हो। संसदीय सुनाई समितिले नाम अनुमोदन गरेमा उनले 33औं प्रधान न्यायाधीश बन्नेछन्। 6 वैशाख 2076 सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति शर्मा संसदीय सुनाईबाट अनुमोदन भएमा पूरै कार्यकाल अर्थात 6 वर्ष प्रधान न्यायाधीश रहनेछन्। काममो प्रधान न्यायाधीश सपना प्रधान मल्लसहित वरिष्ठतम न्यायाधीश कुमार रेग्मी रि फुयाललाई छोडेर चौथो वरीयताक्रममा रहेका शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा प्रस्ताव गरेको हो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण निर्मिता प्रकरणमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र पूर्व अर्थ सचिव शंकर अधिकारी सहित 13 जना व्यक्ति र एउटा कम्पनी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुर्भयोग अनुसन्धान आयोगले पूर्व अर्थमन्त्री कार्की सहित तत्कालीन सचिव शंकर प्रसाद अधिकारी र महासचिव नेपाललाई विपक्षी बनाएको छ। यस्तै तत्कालीन सहसचिव केवल प्रसाद भण्डारी, सुरेश आचार्य र डण्डुराज घिमिरे, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतम, प्रदीप अधिकारी सहित चिनिया कम्पनी सीएमसी र त्यसका प्रतिनिधि विरूद्ध हिजो विशेष अदालतमा मुद्दा दायर भएको हो। विमानस्थल निर्माणका क्रममा मूल सम्झौता विपरीत चिनिया ठेकेदार कम्पनी चाइना सीएनसी इन्जिनियरिङ कम्पनी लिमिटेडलाई करजोड दिएको आरोपमा उनी विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। उनीहरू विरूद्ध 3,62,05,22,160 रूपियाँ बिगो कायम गरेको अख्तियारको विज्ञप्ति उल्लेख छ। अख्तियारले गएको मंगसिर 21 गते 5 जना मन्त्री सहित विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यसपछि चैत्र 8 गते पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार विरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको थियो। हिजो दायर भएको यो मुद्दा तेस्रो हो। सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान र केही अस्पतालमा निमित्त जिम्मेवारी तोकिएको छ। स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयका अनुसार निमित्त नियुक्ति अत्यावश्यक कामहरू नरोक्न गरिएको आपतकालीन व्यवस्थाका लागि मात्र हो। पूर्णकालीन नेतृत्व चयन नहुँदासम्मका लागि मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापक डाक्टर समिता पन्त, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टर नरेन्द्र विक्रम गुरूङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह प्राध्यापक डाक्टर विनम्र विष्टलाई निमित्त जिम्मेवारी दिएको छ। त्यसै गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सह प्राध्यापक डाक्टर इन्द्र लिम्बु, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह प्रवक्ता डाक्टर सुरेश रसाईली, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल डाक्टर उमेश नेपाल सहित गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सह प्राध्यापक डाक्टर रविन्द्र भक्त तिमलालाई जिम्मेवारी दिएको छ। त्यसै गरी स्वास्थ्य बीमा बोर्डमा शकुन्तला प्रजापति नियुक्ति निमित्तको जिम्मेवारी दिएको मन्त्री मेहताको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार स्वास्थ्य क्षेत्रको सुधार र योग्य नेतृत्व चयनमा सम्झौता नगर्ने दिशामा अघि बढ़ेको छ। छिट्टै नै खुल्ला प्रतिस्पर्धा आह्वान गरी मेरिटका आधारमा पूर्णकालीन नेतृत्व चयन गर्ने तयारी तीव्र पारिएको छ। खुल्ला प्रतिस्पर्धा र मेरिटका आधारमा मात्रै सक्षम नेतृत्व चयन गर्ने सरकारको स्पष्ट नीति र निर्देशन रहेको मन्त्रालयले जनाएको छ। हालै जारी गरिएको सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्थाको अध्यादेशका कारण यी स्वास्थ्य निकाय नेतृत्वविहीन बन्न पुगेको थियो। नेतृत्व नहुँदा बिरामीको उपचार, दैनिक सेवा प्रवाह र प्रशासनिक कार्यमा कुनै पनि अवरोध नहोस् भन्नका लागि मात्र मन्त्रालयले तत्काललाई निमित्त प्रमुखहरूको नियुक्ति गरेको हो। जिल्ला प्रशासन कार्यालयले काठमाडौँमा नदी किनार क्षेत्रमा 7 दिन डुजर चल्दा 15,361 जना विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसमा मनोहर लगायतका भक्तपुरको तथ्याङ्क समावेश छैन। कार्यालयका अनुसार वैशाख 12 गते थापाथली सुकुम्बासी बस्तीबाट 810 जना विस्थापित भएका थिए भने त्यस्तै गरी 443 कञ्ची संरक्षण संरचना थिए, जसमा 136 परिवार बस्थे। ती परिवारमा 430 महिला, 270 पुरूष, 50 बालक र 60 जना बालिका रहेको प्रशासनले बताएको छ। त्यसै दिन गैरी गाउँ क्षेत्रबाट 285 पक्की, 593 कच्ची गरी 878 वटा संरचना भत्काइएको बताएको छ, जसमा 1000 परिवार रहेको कार्यालयले जानकारी दिएको छ। ती परिवारमा 1050 महिला, 1000 पुरूष, 250 बालिका, 250 बालक र 200 बाल बालिका गरी 2600 जना आश्रित थिए। नेपाल उद्योग वाणिज्य महासंघका निर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले नयाँ सरकारसँग मिलेर अघि बढ्ने बताउनु भएको छ। महासंघको 60 वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्ष श्रेष्ठले 6 स्तम्भ, 60 पहल कार्यक्रम तथा सोसँग सम्बन्धित विस्तृत कार्ययोजना सार्वजनिक गरेका थिए। निजी क्षेत्रको दीर्घकालीन हित लगानी, मैत्री वातावरण निर्माण तथा महासंघको संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखी महासंघले अगाडि बढ़ाउने नीति रणनीतिलाई कार्यक्रम तथा कार्ययोजना कार्यान्वयन गर्ने समेत जनाएको छ। महासंघको संस्थागत क्षमता वृद्धि गर्दै निजी क्षेत्रको साझा आवाजलाई अझ प्रभावकारी, विश्वसनीय तथा परिणाममुखी बनाउनु उद्देश्यले 6 स्तम्भ, 60 पहल कार्यक्रम तथा सोसँग सम्बन्धित विस्तृत कार्ययोजना सार्वजनिक गरेको हो। महासंघले आगामी कार्यकालमा निजी क्षेत्रको हक हित संरक्षण, उद्योग वाणिज्य प्रवर्धन, लगानीको सुरक्षा तथा विस्तार, नीति पैरवीको प्रभावकारिता, अभिवृद्धि, संघीय संरचना अनुसार सदस्य संस्थाहरूसँगको समन्वय, सुदृढीकरण, सेवा प्रभावको आधुनिकीकरण, डिजिटल प्रणालीको विकास, युवा उद्यमशीलता तथा नवप्रवर्तन प्रबन्धन, अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक कूटनीतिका सम्बन्ध विस्तार लगायतका विषय समेटिएको छ। पदावहालीपछि उहाँले यो नयाँ सरकारसँग सम्वाद भइरहेको बताउनुभयो। मुगली नारायणगढ़ सड़क खण्ड अन्तर्गत पिङ खोलामा ढुङ्गा खसेर गाड़ीमा आगा लागि भएको छ। नारायणगढ़बाट मुगलिनतर्फ आउँदै गरेको बीएडी 4014 नम्बरको गाड़ीमा आगा लागि भएको हो। माथिबाट खसेको ढुङ्गा गाड़ीको इन्धन ट्याङ्कीमा लाग्दा ठोकिएर आगा लागि भएको र गाड़ी पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो। दुर्घटनाबाट भने मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो। म्याग्दीका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको ब्राभो सेरा अपरेशन अन्तर्गत प्रहरीले 6 थान भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमल सिन्हाका अनुसार इलाका प्रहरी कार्यालय दरबाङ र ताकम प्रहरी चौकीको संयुक्त टोलीले बुधबार उक्त बन्दुक बरामद गरेको हो। धौलागिरी गाउँपालिका 4 मुदीको बगर क्षेत्र स्थित जंगलमा लुकाइराखिएको अवस्थामा बन्दुक फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीले 2082 मंगिर 15 गतेदेखि शुरू भएको ब्रोभो सेरा प्रेसन अन्तर्गत हालसम्म जिल्लाका विभिन्न क्षेत्रबाट इजाजत बिनाका 142 स्थान भरुवा बन्दुक नियन्त्रणमा लिएको छ। अवैध हतियार, चोरी निकासी साथै विभिन्न अप्रिय घटनामा प्रयोग हुन सक्ने भएकाले अभियानलाई निरन्तरता दिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक डीएसपी सूर्यबहादुर थापाले बताउनुभयो। गोर्खामा मिनी ट्रकको ठक्करबाट 3 वर्षीय बालकको घटनास्थलमा मृत्यु भएको छ। गोर्खा नगरपालिका आटबराहा क्षेत्रमा घ्याम्पेसा आलबाट आयुर्वेदिक चोकतर्फ आउँदै गरेको G1/7443 नम्बरको मिनी ट्रकले बाटोमा खेलिरहेको बालकलाई ठक्कर दिँदा घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार दुर्घटनामा मृत्यु हुनेमा आरूघाट गाउँपालिका एक मानबु स्थायी घर भई हाल गोर्खा नगरपालिका आठबरा क्षेत्रमा डेरा गरी बस्ने जस्मी गुरूङका 3 वर्षीय छोरा युहान गुरूङ रहेका छन्। बुधबार साँझ 6 बजेतिर सड़क आसपासमा खेलिरहेको बालकलाई अचानक मिनी ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। लमजुङको विशिष्ट नगरपालिका गुदीपुरमा 5 वर्ष अघि गएको पहिरो नियन्त्रण भएपछि यातायात आगमनमा सहज भएको छ। संघीय सरकारको बजेटमा गुदीपुर देउराली डाँडाको पहिरो रोकथाम गरिएको हो। डुम्रेबीच शहर सड़क खण्ड अन्तर्गत विशिष्ट नगरपालिका गुदीपुरको पहिरो रोकथाममा कार्य 98% सकिएको डुम्रे विशेष चामे सड़क योजना कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख सतीश सुवेदीका अनुसार पहिरो रोकथामको काम मध्ये 400 मिटर जति नालीको लागि पाइप बिछ्याउने कार्य मध्ये 150 जति मात्र काम बाँकी रहेको र अन्य सबै कामहरू सम्पन्न भएको छ। टेवा प्रखाल ग्याबिन जाली लगाउने लगायतको कार्यहरू कार्य सम्पन्न भइसकेको छ। त्यस्तै पहिरो रोकथामका लागि मर्साङदी नदी किनारमा पर्खाल निर्माण यसो स्थानबाट 45 मिटर उचाइ र 80 मिटर लम्बाईको ग्याबिन जाली लगाइएको छ। त्यस्तै करिब 300 मिटर अगाडि 300 मिटर सड़क कालोपत्रे र सड़कमाथि 80 मिटर उचाइ 70 मिटर लम्बाईको पहिरो नेलिङ गरिएको छ। कार्यालयका अनुसार संघीय सरकारको 11,19,00,000 बजेटमा फेवा कन्स्ट्रक्सन प्राइभेट लिमिटेड कास्कीले निर्माण गरिरहेको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित राष्ट्रिय गौरवका आयोजनामा अध्ययन उपसमितिका संयोजक एवं तनहुँ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य इन्द्रनाथ श्रीराम न्यौपानेले राष्ट्रिय गौरवका आयोजनाहरू बढ़ीमा 3 वर्षभित्र सम्पन्न गर्ने गरी नीतिगत र कानूनी सुधार हुनुपर्ने बताउनु भएको छ। संयोजक न्यौपानेले आयोजनाहरू वर्षौंदेखि अलपत्र पर्नु र लागत निरन्तर बढ़दै जानु चिन्ताको विषय भएको बताउँदै अबको दुईदेखि तीन वर्षभित्र यी आयोजनाहरू सम्पन्न गर्न सक्ने आधार चुनौती र आवश्यक सुधारका विषयमा उपसमितिले घनीभूत अध्ययन गरिरहेको जानकारी दिनुभयो। अनुसार आयोजना ढिलाइ हुनुका कारण प्रमुख कारणहरूमा कानूनी जटिलता, निर्णय प्रक्रियामा हुने ढिला सुस्ती, अन्तर्निकाय समन्वयको अभाव, वन तथा वातावरणीय स्वीकृतिमा हुने समस्या र जग्गा प्राप्तिको विवाद रहेका छन्। यसैबीच उपसमितिले काठमाडौँमा सरकारवाला निकायसँग बुधबारदेखि विस्तृत छलफल र समीक्षा शुरू गरेको छ। सिंहदरबार स्थित पूर्वाधार विकास मन्त्रालय समितिको कार्यालयमा गत वैशाख 22 गतेदेखि जारी छलफलमा सम्बन्धित मन्त्रालयका सचिव, विभागीय प्रमुख, आयोजना प्रमुख तथा विज्ञहरूको सहभागिता रहेको छ। उपसमितिले 17 मध्ये 15 वटा राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति र भावी कार्यदिशाबारे समीक्षा गरिरहेको छ। जस अन्तर्गत 22 गते बबई सिंचाई महाकाली सिंचाई र भेरी बबई राई वर्षन आयोजना तथा 23 गते मेलम्ची खाने पानी हुलाकी राजमार्ग र बुढी गण्डकी जलविद्युत आयोजनाको समीक्षा सम्पन्न भएको छ। बाँकी आयोजनाका बारेमा छलफल 24 र 25 गते पनि जारी रहने संयोजक न्यौपानेले जानकारी दिनुभयो। यसअघि न्यौपानेकै नेतृत्वको टोलीले सुनकोशी मरिन ड्राइभर्सन र काठमाडौँ तराईमा देश द्रुत मार्गको स्थलगत निरीक्षण समेत गरेको थियो। उपसमितिले का सरकारवालाहरूसँगको छलफलपछि विस्तृत प्रतिवेदन सरकार समक्ष पेश गर्ने तयारी गरेको छ। गण्डकी प्रदेश सरकारले प्रदेशको स्वास्थ्य आधार सुधार गर्ने उद्देश्यका साथ ल्याएको गण्डकी प्रदेश जनस्वास्थ्य सेवा 2082 कार्यान्वयनमा आएको छ। गएको चैत्र 27 गते प्रदेशसभाबाट सर्वसम्मत पारित भएको यो ऐनले स्वास्थ्य क्षेत्रमा वर्षौंदेखि जकडिएको बिचौलीय प्रथा, सेवामा हुने ढिला सुस्ती र स्वास्थ्य सूचनाको संवेदनशीलता सम्बन्धित सम्बोधन गर्ने विषय व्यवस्था गरेको छ। ऐनको दफा 23 अस्पतालमा हुने बिचौलिया दलालका गतिविधिहरूलाई पुनः निषेध गरेको छ। कुनै व्यक्तिले स्वास्थ्य संस्थामा उपचार गराउन आउने बिरामीलाई लडाई फलाई गर्ने, आर्थिक लाभ लिन खोज्ने वा बिचौलियाहरूको रूपमा काम गरेमा त्यसलाई कसुर मानेको छ। यस्ता कार्य गर्नेहरूलाई ऐनको दफा 86 बमोजिम 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना र प्रचलित कानून अनुसारको थप सजाय हुने व्यवस्था गरिएको छ। यसबाट सरकारी र निजी अस्पतालमा बिरामी ठगिनबाट रोक्ने ऐनको परिकल्पना छ। उपचारका क्रममा स्वास्थ्य कर्मी वा स्वास्थ्य संस्थालाई जाना जाने गलत विवरण उपलब्ध गराउनुलाई ऐनले अपराध मानेको छ। ऐनको दफा 85 ठ अनुसार सेवा प्रदायकलाई झुक्याउने वा गलत सूचना दिने व्यक्तिलाई 1,00,000 रूपियाँसम्म जरिवाना हुनेछ। सदरमुकाम बागलुङ बजारसँग जोड़िएको काठेखोला गाउँपालिकाले प्रशासन भवन बनाउन जग्गा प्राप्ति गरेको छ। विभिन्न संघ संस्थाले चन्दा संकलन गरेर पालिकाको प्रशासन भवन बनाउन जग्गा खरिद गरिएको बिउकोट समाज जापान बिउकोट विकास मंच र जापान समाज बिउकोट लगायतका संघ संस्था र स्थानीयवासीहरूसँग चन्दा संकलन गरेर काठेखोला गाउँपालिका नम्बर 6 को बिउको पाटामा 6 रोपनी जग्गा खरिद गरिएको वडा अध्यक्ष तथा जग्गा व्यवस्थापन समितिका संयोजक बृहस्पति शर्मा कडेलले जानकारी दिनुभयो। प्रतिरोपनी 7,00,000 दर ले 42 लाख रुपियाँमा 6 रुपनि जग्गा खरिद गरिएको हो। स्थानीय चारजनाको जग्गा खरिद गरिएको र केही जग्गा स्थानीयले निशुल्क उपलब्ध गराएको कडेलको भनाइ छ। लामो समयको प्रयासपछि गाउँपालिकाले प्रशासनिक भवन बनाउनका लागि जग्गा प्राप्ति भएको पालिका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो। जग्गा प्राप्तिमा भूमिका खेल्ने र निशुल्क जग्गा उपलब्ध गराउने दाताप्रति गाउँपालिकाले आभार व्यक्त गरेको छ। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छ। नैले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
9: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0635707044।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
13: कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
15: होम डेलिभरीको पनि व्यवस्था छ।
17: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमणि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9556007078।
18: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, उपल्लो मुस्ताङको लमङथाङ गाउँपालिकाको कोरोला नाका स्थित 10 बजार क्षेत्रमा व्यवसाय गर्दै आएका स्थानीय पर्यटक र व्यवसायीहरूलाई लक्षित गरी स्थायी र अस्थायी दुवै किसिमका शौचालय निर्माण गरिएको छ। कोरोला नाकामा एउटा पनि शौचालय नहुँदा स्थानीय पर्यटक र नाकामा सामान लिन आउने चालक र व्यवसायीहरूलाई समस्या भएपछि गाउँपालिकाले 6 अस्थायी र चीन सरकारले 4 पक्के शौचालय बनाउन सामग्री उपलब्ध गराएको कोरोला नाका व्यवसाय समितिका अध्यक्ष नागावाङ खेदुप गुरूङले बताउनुभयो। 10 गजा क्षेत्रमा स्थानीय व्यवसाय स्थानीयको 70 टेन्टमा 140 व्यवसाय पर्यटक, भन्सारमा सामान लिन आउने सवारी चालक, भरिया लगायतलाई आवश्यक पर्ने शौचालयको संख्या अझ अपुग भएको स्थानीय युवा व्यवसायी पेमा छिरिङ गुरूङले बताउनुभयो। बागलुङको 6 स्थानीय तहमा 1,36,781 पशुलाई विभिन्न रोग विरूद्धको खोप लगाइएको छ। भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले कृषकका घर तथा चरण क्षेत्रमै पुगेर पशुलाई खोप लगाएको हो। बागलुङको ढोरपाटन नगरपालिका, गलगुर नगरपालिका, निसी खोला गाउँपालिका, तमाङ खोला गाउँपालिका, बडीघाट गाउँपालिका र तारा खोला गाउँपालिकाका गाई, भैँसी, बाख्रा, बेडा, बंगुर र कुकुरलाई विभिन्न रोगको खोप लगाइएको हो।